0: उजाला रेडियो का प्रोग्राम में मृत्यु समाचार को आप सुने।
1: यू आर
2: Dit is Helene de Geest van de ANWB. Er staat in totaal zo'n 60 kilometer file. Op de volgende wegen heb je nu de meeste vertraging. Op de A2 Utrecht-Den Bosch